0: त्यो हिसाबले लिनुभयो कि पछि त्यहाँ
1: त्यो
0: 110 वटा 20 वटा ले
2: चाचा
0: अलि तल पैसा